0: ओके सना वो के सना द ईशान खान और सुनील बेग फवास दखले चपित सवरे रे खास लशला से डेरे डेरे ना सी गले प्रोग्राम नो टेंशन कॉस्मेटिक्स पाकिस्तान नो टेंशन नो वर्ड क्रीम ने मॉइस्चराइजिंग क्रीम हम जम गमिला विश तो मार्केट शेयर उस बिल्कुल अवेलेबल नहीं समागुल के लावर दम पता से बर्तन ले शेयर आगे से ले शेयर यूज़ करवा ले शेयर आते सो लेट्स सी नेक्स्ट कलर ऑफ द शो गुरुजी अस्सलाम वालेकुम
1: सलाम
0: जी कुर्बान सु खबर है कि वही आते कम से द टांक ने अब्दुल कदूस खबर है कि अब्दुल कदूस आप हमारे घराना प्रोग्राम से दाता हर कल ऐसे डिमिश आए मन नसी अब्दुल कदूस है वो लेकिन ताजा ताजा कलू ने कहा हाँ सही दे ऐसे प्रोग्राम से यहाँ शिरकत का वाल मुझे मुड़े रेडी रमन नसी मनन अब्दुल कदूस से दरा होश हुआ ऐसे नोटेंशन सो इसी मलावे आओ कना सब प्रोडक्ट्स में रागस से दी आओ कना ऐसे
1: जी वाले नहीं सुना रस्ते मलावे
0: द नोटेंशन कम प्रोडक्ट्स अब्दुल कदूस पाखपल ऐसे मलाई पाखपल मख ऐसे मलाई लग याद है
1: यार
0: वो राय डिस्ट्रैक्ट मलावा था को ना हाँ नोटेंशन राय सो फेस वाश अच्छा तो वही � صحیح دا عبدالقدوس ډیر زیات مننه چې ته دعا سلام لشي جی جی شیر ته وای خو ګور د اخلاق او د دایره کې دنه نشا چې
1: څنګه
0: هم شیر ته وای خو د اخلاق او د دایره کې دنه نه
1: نو
0: تاسو شیر خو نه خو جی باغونه شیر او خیال کو ګوره ښا کچا ته ونه وړي پکې جی
1: پکاره
0: دی صحیح اوکې سی ګوره خیال کو عبدالقدوس ټول خلک आवाज اوري ګوره غمبره له جوړ کې شه ډیر زیاته مننه سی خوشاله شه کې درمن شه ګوره کوشش کوي چې شیر وای غنم د شین انتخاب اول نه کوي خاصه شاده سي نو دا سي شیر بنوي سي هغه غلط امپیکټ ہے یا غلط اثر ہے چوي شاسي نو بی پازیټو خاصه یعنی خمشه دې بر کوشش کوي چې خپل ذهن مثبت ساته غلط ذهن بنا ساته شاسي چې کله تاسو مثبت ذهن وي کنه نو به تاسو کله هم په یوزه کې ناکام نه تاسو به همشه دې بر پازیټیو تھنکینګ کوي پازیټیو سوچ به کوي کچېره تاسو سوچ مثبت نه وي غلط وي نیگیټیو سوچ کوي نیگیټیو تھنکینګ کوي نو بیا به تاسو په هر ځای کې خوارزارې شئ همشه دې پر پازیټیو سوچ کوي مثبت سوچ کوي به تاسو کامیاب شئ السلام علیکم اوکې سی ډیر زیاته مننه خوشاله شئ کلمه ملو شئ خو بدقسمتې سره تاسو د میشه خبرې ونه شوي تو بهر بیا کوشش کولای شئ تاسو کول اوکې جی السلام علیکم جی آواز منرسی که پزور خبره که وای سو خبره که وای ده کم سینا نرازی آواز من پزور خبره اوکے وو سیش سو خبره که وای ده کم سینا نیاز بینی پروگرام شی در تا هر کلای سیڈی مشی وای موسی چو شای جی صحیح دا امین سو مامین سی دردی رمانا نا پروگرام شی در هر کلی سڈی مشی وای وسه برا سره شی مملی پروگرام شی سرنگ جی پوی نشم اسی جی جی اوز دیو سه ایشو سو بیل غواری جی نه نه نه بالکل شی اسی الحمدللہ سم الحمدللہ اسی تاسو شهر ہوتا نہ نہ نہ نہ خراب نہیں خوب باہر رکھے گلا انسان مصروفیات یا انسان خپل طبیعت سیٹ نہ بگن اگے پوا چبا دے نہ نہ نہ نہ نہ نو رکی شو اللہ دین کی جی کی مش ورک شو خاصی دیر سے تا من نہ نیاز بھی نور سر سے شامل پروگرام شے آواز نیاز بھی نہیں سما خور آواز ڈی زیوت کم نہ کنا آواز کم مرسی نو بیا زما ٹمپریچر ڈی سخت آوی شی رتا وی بلڈ پریشر سن سے زیادہ تا وی شی زما مچ ریڈیو چ آواز نہ وزی بیا خون نہ کی بیا مزن کی چ اردن کی خبر بنی پئی شی سی
1: ہاں ہاں

ओके सर अब गुलगुलाब दें तो नोटेशन है जिम्मा ऐसे कम ओवर क्रीम दी आखर तो सुबेर कुलीस के वाले शेता से मिले हुए दले शिफ्ट मार्केट से आज नोटेशन ओवर क्रीम तो सुबह मख लगे वाले शेदी सरासर के तो सुबह आएगे ना चिता सु अप मख वाले गए प्लसन वाले गए पर जिसम पहर पार्ट पहर इसी मंदिर लगे वाले शे मुश्माने हम लगे वाले शे ददी निलवाजी के पति गोड़ क्रीम के तासु सीरम वाद सवे नोटेंशन सीरम कने से आते सुबह के वाद सवे आगे न पास गुल गुला वर्दम को दागा नोटेंशन सीरम पर वजह बंदी दा नोटेंशन हेडेड फूड कार की बिया हसी बिया भी पर मखने लगे पर सट भी लगे पर लसन भी लगे पर शो भी लगे हसी بیا به دماغنا کم سی کم لره ساده سید چیزه که چیدار تیزه فرمولیشن زور شی نبیا به مخ من دیسه هم که ولی شی شدیه چی نبیا به مخنا لره ساده به مخ بینه لگه و نوتینشن وارد ماسیورایزی کریم ضروری استعمال که

0: इश्मा सनब्लॉक
1: तय कैसर दमंगल मेलेना एमो इंतहाब द इश्मा वॉशिंग पाउडर
2: जयम आशिकोला द बाद रहरना जमा पहचान दे इश्मा ब्लैक शाइन शैम्पू
3: जमा नुम डायरेक्टर ने इमान जत कुरन शंगेर मुखातिबियम जमा पहचान दे इश्मा एक्ने ट्यूब
4: जयम इस्माइलो प्रिदाई दे एसीएस बार कंबार खेल मदरसा बाजार हाजी जमील मार्केट ना दे मो इंतखाब द इश्मा विटामिन सी सीरम एसीएस ताय ओ बार कंबार दे
5: زیم بازار د بشپوننا زما پہچان دے اشما ملکی پروٹین شیمپو
6: او زیم انجنیئر مسعود دخکلی بنگنا زما پہچان دے اشما رائس فیس واش
7: زیم مولانا عبدالخالق دے منگل ملنا دمو انتخاب دے اشما ہربل آئے
8: زیم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پہچان دے اشما کسمیٹکس پاکستان

0: हमारा जिस्म हाँ। सदा ताकतवर तंदुरुस्त नहीं रहना, ये कमजोर भी पड़ना है। हमारे अज़ा जो है दिल दिमाग गुर्दे मैदा दांत हर चीज हमारी कमजोर पड़नी है और एक टाइम पे फिर वो आके फना भी होनी।
1: बिल्कुल ऐसी बात।
0: तो हमें उस वजह से अपने आप को भी तैयार करना पड़ेगा कि हम उसको उस तरह लेके चले ना।
1: हाँ जी।
0: अब के अगर सिर दर्द है और अचानक ही शदीद शुरू हो जाता है,
1: ऐसी बात है,
0: तो फिर आपको फौरी तौर पे मिलना पड़ता है मुआलिज से। उसके लिए आप फौरी तौर पे गोली ना लें।
1: बिल्कुल ऐसी बात।
0: पहले आप पता करें कि मुझे क्या वजहात हो सकती है, क्या है, और इसके बाद के बाद दफा चोट लग जाती है।
1: हाँ जी बिल्कुल।
0: गिर जाते हैं, कोई अल्लाह ना करे कि रोड पे कोई ऐसा वाकया हो जाता है, तो उसकी वजह से भी जो है अगर दर्द शुरू हो रही है तो फौरी तौर पे आपको मिलना पड़ेगा, आपको मशवरा करना पड़ेगा।
1: हाँ, बिल्कुल बिल्कुल।
0: कि मेरे साथ ये हुआ, बाद का बेहोशी हो जाती है या कोई शदीद गनूत भी आ रही होती है, उस पे भी बोलने में अगर आपको मुश्किल आ रही है तब भी फिल फौर गोली का इस्तेमाल ना करें, बल्कि आप फौरी तौर पे मुआलिज से मशवरा करें ताकि असल हकीकत नजर आए। फिर अचानक आपकी नजर में तब्दीली आ जाती है, नजर आपकी एकदम कमजोर हो रही है, उसको भी आप लाइटली ना लें। बाजू का तेज बुखार अचानक हो जाता है और आपकी गर्दन अकड़ रही है, तो उसमें भी आप सर दर्द को ना देखें, बल्कि आप फौरी तौर पे अपने मुआलिज से मशवरा करें कि मुझे साथ बुखार भी है, मेरा जिस्म भी, मेरी गर्दन अकड़ रही है, वो फौरी तौर पे तशखीस करके आपको उसके मुताबिक फिर आपको दवाई देगा।
1: ठीक है।
0: उसके साथ साथ जो है ये चीज खत्म हो जाएगी। और बार बार जैसे उल्टियां या वॉमिटिंग आ रही है,
1: हाँ जी,
0: उस पे भी जो है आपको थोड़ा सा फौरी मशवरा करना पड़ेगा। तो चीज ये है कि आप जब तक प्रॉपरली अपने मुआलिज से मशवरा नहीं करेंगे,
1: जाहिर सी बात
0: आप,
1: है, हाँ।
0: आप उसको कंपेयर नहीं कर सकते कि ये कौन सा सर का दर्द है, आपकी तो नजर में वो सर का दर्द
1: ऐसी बात है। आप पूरी जिंदगी वो जो है ना आप रेगुलर दवाइयां लेते रहेंगे,
0: फिर आप यही है। और हाँ। अक्सर ऐसे ही होता है कि हम लोग गोलियां पास रखते हैं कि यार फौरी तौर पे अगर हुई तो हम एक गोली निकालेंगे, हाँ, पानी से लेंगे,
1: ऐसी बात
0: और
1: है,
0: हाँ। ऐसे ही एड टीवी पे चल रहे होते हैं कि ठीक है ये दो गोलियां पैरास्टामोल की आप खा लें पानी के साथ,
1: ऐसी बात है, हाँ।
0: आपका थोड़ी हाँ। पर, लेकिन वो साथ ये भी होता है कि आप मुआलिज से मशवरा जरूर करें।
1: बिल्कुल ऐसी बात
0: है। अपने तौर पे इस्तेमाल ना करें, लेकिन इस पे थोड़ा सा मेरी भी लिसनर से यही दरख्वास्त है कि अगर ऐसा कोई मसला होता भी है तो आप पहले मुआलिज से मशवरा जरूर करें।
1: ऐसी बात है।
0: अपने तौर पे टोटके नुस्खे वक्ती दवाइयां कोशिश करें कि इनसे थोड़ा सा दूर रहें, मशवरा करके मुआलिज से उसकी हदायत के मुताबिक चलें, तो इंशाल्लाह इंशाल्लाह आप अपने मर्ज को काबू में कर सकते।
1: चलें ठीक है। हकीम साहब ये बताइएगा कि क्या सर की जितने भी आपने कहा कि 72 अकसाम में दर्दों की, तो इन जिस किस्म का भी सर का दर्द हो क्या इसका इलाज अलशिफा दवाखाना शवाल मार्केट टांग में मौजूद है?
0: इसका इलाज कुदरती जड़ी बूटियों में बिल्कुल मौजूद है।
1: अच्छा माशाल्लाह।
0: हाँ, जितने हमारे मुस्तनद इदारे हैं, कच्छी है, अजमला है, हमदर्द है, हर इदारा या हर दवाखाना वो इन जड़ी बूटियों से इस्तफादा हासिल करता है।
1: ठीक है।
0: इनके लिए प्रॉपर मेडिसिन बनी हुई है जो कि एलोपैथिक के मुकाबले में बहुत बेहतर है।
1: बिल्कुल ऐसी बात है। हाँ,
0: हाँ, जहाँ तक अलशिफा दवाखाने की बात आती है तो वो ये है कि जब मरीज आता है तो पहले तो उसकी तशखीस करनी है कि आया इसकी वजूहत क्या है सिर के दर्द की, फिर उस मर्ज के मुताबिक उसकी दवाई उसका इलाज मौजूद है और वो उसे मिलेगा प्रॉपर।
1: चले ठीक है। तो बिल्कुल ख्वातीनों हजरात, आप वाबस्ते हैं रेडियो अमन 88.4 टांग के साथ और सेहत का पैगाम आप समाज फरमा रहे हैं जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 7 बजे से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। सो रोजाना की तरह आज भी आपकी खिदमत में हम बिल्कुल लाइव और बराह रास्त हैं। हकीम सैयद मशकूर अहमद शाह साहब भी ऑन ईयर स्टूडियो में हमारे साथ तशरीफ फरमा हैं और आज हकीम साहब ने बड़ी डीपली और बड़ा ही खुलासे के साथ आपको बताया है सर के दर्द के बारे में। सो जनाब, वो बहने वो भाई जिनको सर दर्द का मसला है या इसके अलावा आपको कोई किस्म का भी मसला है, आपको कोई बीमारी है, तो आप बिल्कुल आ सकते हैं अलशिफा दवाखाना में। इंशाल्लाह हकीम साहब सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में मौजूद होंगे कल और मरीजों का चेकअप मुआयना जारी रखेंगे। तो बिल्कुल जी, अभी कॉल के लिए नंबर खुले हैं, अगर आपका कोई सेहत के हवाले से सवाल है आप हमारे हकीम साहब से पूछना चाहते हैं, सो बिल्कुल आप हमें कॉल कर सकते हैं 0319 55 23404 پر آپ کال بھی کر سکتے ہیں, 03195523404 پر آپ کال بھی کر سکتے ہیں, ایس ایم ایس بھی کر سکتے ہیں. اس کے علاوہ 09635114588 پر بھی آپ کال کر سکتے ہیں, 09635114888 پر آپ کال بھی کر سکتے ہیں. اور بالکل جناب, آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے, آپ حکیم صاحب سے کوئی مشورہ کرنا چاہتے ہیں اس لائیو شو میں, کوئی ٹوٹکا پوچھنا چاہتے ہیں, کوئی نسخہ پوچھنا چاہتے ہیں, تو بالکل آپ ہمیں جوائن کر سکتے ہیں 03195523404 پر کال کے ذریعے, ایس ایم ایس کے ذریعے, اور 09635114888 پر بھی. السلام علیکم.
2: ہلو.
1: السلام علیکم جی.
2: السلام
1: وعلیکم السلام جی. سوکل حکم جی نورور. ہیلو.
2: ہیلو
1: جی جی, کون اور کہاں سے میرے بھائی؟ چو کالو دستا سو جی کم دال سوئی دے نو دس سال عمر ہے. دستا جی ریڈیو وار وہی حکیم صاحب تر دے بارے کے مشورہ کو کس ویلے. جی جی, حکیم صاحب بھائی کہہ رہے ہیں کہ ان کا بیٹا ہے, 9 سال عمر ہے, اور رات کو یعنی کہ وہ چارپائی پر چھوٹا پیشاب کر دیتا ہے, تو اس کے بارے میں ان کو بتائیے گا حکیم صاحب.
3: عموماً بچوں کے ساتھ ایسا ہی ہے, بچے نہیں بعض اوقات بڑے بھی کر دیتے ہیں, اس میں عمر کا کوئی مسئلہ نہیں. جب ہمارے مثانے میں بعض اوقات گرمی ہوگی, اس کی وجوہات کی وجہ سے مثانے کمزوری کی وجہ سے بھی ایسا ہو جاتا ہے, اور بعض دفعہ ذہنی تھوڑی ذہن پہ کچھ ایسی چیزیں سوار ہو جاتی ہیں کہ آدمی تصور یا شعور میں یہی سوچ رہا ہوتا ہے کہ میں شاید کسی جگہ پہ کر رہا ہوں,
1: ایسی بات بالکل,
3: لیکن بعد میں اسے احساس ہوتا ہے کہ نہیں میں غلط اس پہ ہوں. تو اس کے لیے بہتر ہے کہ آپ اس کے لیے, ویسے جو میں نے کافی دفعہ اس کو آزمایا بھی ہے اور فائدہ مند بھی ہے,
1: جی,
3: کالے تیل استعمال کر سکتے ہیں گڑ کے ساتھ ملا کے.
1: ہاں جی,
3: خواب ویسے نہیں دینے, آپ کالے تل اور گڑ کو ملا کے اس کے ذریعے آپ لڈو بنا لیں, گولیاں ٹائپ کی ذرا موٹی, اور وہ ایک روز کی بچے کو استعمال کرائیں, تو اس سے اس کے پیشاب میں کافی حد تک کمی آ جائے گی.
1: کالا تل اور گڑ,
3: کالے تل اور گڑ دونوں کو ملا کے آپ ان کو کوٹیں, اور کوٹنے کے بعد ہاتھ کی مدد سے لڈو ٹائپ بنا لیں,
1: جس طرح جامن ہوتے ہیں اس طرح بنا کے, ہاں
3: وہ بنا کے ایک روز کی بچہ استعمال کرے, ایک تو وہ کھا بھی آسانی سے سکتا ہے, اور اس سے اس کے مثانے میں تھوڑی طاقت آئے تاکہ اس کا پیشاب کنٹرول ہو سکے, اور اگر پھر بھی اس سے فرق نہیں پڑتا
1: تو
3: پھر بچے کو دواخانے پہ.
1: بالکل ایسی بات ہے جی. الشفا دواخانہ ہے, شوال مارکیٹ نست ٹریفک پوائنٹ ٹانگ سٹی میں. الشفا دواخانہ شوال مارکیٹ نست ٹریفک پوائنٹ ٹانگ سٹی میں, اور انشاءاللہ حکیم صاحب کل صبح 8 سے لے کر شام 4 تک موجود ہوں گے. السلام علیکم. سیدا گولی استعمال ہیلو جی, آواز ہم کٹ چلو جی. حکیم صاحب ایک بھائی کہہ رہے ہیں کہ میں گھٹنے کے درد کے لیے ایک گولی استعمال کر رہا ہوں.
3: ٹھیک ہے
1: نام انہوں نے لیا ہے, سو میڈیسن کا نام تو نہیں لینا چاہیے, چاہے جس کمپنی کی بھی میڈیسن وہ لے رہے ہیں, وہ ڈیلی لے رہے ہیں ایسی بات, اور کہتے ہیں کہ مجھے لوگ کہتے ہیں کہ آپ کا جو منہ ہے وہ سوجا ہوا ہے.
3: صحیح,
1: کہتے ہیں کہ جب سے میں نے وہ میڈیسن لی ہے میرے گھٹنوں کو درد تو ٹھیک ہو جاتا ہے, لیکن مجھے لوگ کہہ رہے ہیں کہ آپ کا منہ سوجا ہوا ہے. تو حکیم صاحب یہ اسٹریٹ رائٹس کی وجہ ہو سکتی ہے؟
3: بالکل ہو سکتی ہے, اور بعض دفعہ دوائیوں کے اثرات ہوتے ہیں, بعض دفعہ دوائی بھی بے ضرر ہوتی ہے, لیکن مریض جو ہے اس نے بے شمار قسم کی دوائیاں استعمال کی ہوتی
1: ہیں, ہوتا ہے
3: ان دوائیوں کے ریئیکشن آنا شروع ہو جاتے ہیں. تو چیز یہ ہے کہ اگر آپ کی سوچ پڑ رہی ہے تو سب سے پہلے تو بات یہ ہے کہ آپ اگر اپنے طور پہ اس دوائی کو لے رہے ہیں, جیسے ہوتا ہے نا مارکیٹ میں یا اشتہارات میں دیکھا اور جا کے گولی مانگ لی ڈبی دکھا کے اور اسے استعمال کرنا شروع کر دیا, تو سب سے پہلے تو آپ یہ کریں کہ آپ معالج سے کسی سے مشورہ کریں,
1: ظاہر سی بات ہے,
3: اور اپنی اسے ظاہری طور پہ جو آپ کی علامتیں ہیں جو آپ کی باڈی ہے اس کو دکھائیں, اور پھر اس سے مشورہ لیں, تب وہ آپ کو مشورہ دے گا کہ یہ چیز آپ کے لیے بہتر ہے یا نہیں ہے, اور اگر اسے آپ زیادہ دیر تک استعمال کرتے ہیں تو اس کے نقصانات یہ سامنے آ سکتے ہیں.
1: چلے ٹھیک ہے, تو بالکل جناب چکم رو کال کڑے وہ رو پتر خدا